0: le hao roos ma sa tong tong am le me ha mo ma se la ga khoi gi na ta the na na ba na sung ga sa ri khang zen ning di sugum ba le gi le khal tong an tong an ma me am ma ni i sha da artist ki gul ma yau dra ga di le gi mo mo to se ka ta ba ya ba na ti ga sa gi mo ga ma hum si da di ma tum ta na le do ri ni se si da ma gi le gi le shak sing se ta rang na bo ho na ba da ka ri ka ri thi nei ha ba do a du sung ta ha bi yo
1: o khoi nen si da se mi ba le sing se ayamba kosto is ta khele de na yam to we mantu ga leichen koi halaman sing na sisinaramba degi koi gi inkhon gumada thanari ba aduga urak trouble inga ta de ayamba oire chigong lei kosum lei jikti khra khra budi unare and degi lai how wari marile never lai wari lei to sule na position matam de sinara popot na yam su yau ri hai ta
0: khongo mele su yau ri
1: lai pak lei tar gulab lei makhan sing ja su kumati yami inge lei kwak lei khongo mele kundo kundo pareng leng ga dum lobu su ai kwak lei ke ji sui yam phasana hajik di chenare lei chu moi na hai tare ko khama khan lei sing se du ga mana sing se ku kun se de ki ka kum dum ko shat le ba lei se chi ji de ki direct direct lower ga mai yi mami du tam ma ga na mai yi po mo mo ong ji tarak na ba che ma kan da sa ba lei ne de
0: hoi hoi a du bu di nga sai gi lei du u ra ga ka ka toi ni a du bu si a khoi gi artist ki nama yau jaga di lagi mua si aku isam sama nasi dekat ayat sabi ada ba atau sihik tongan kat nana ba lagi singgi mua matau tam nana ba tongan la tongan ba training kat dihana tau biru ba lebra leter ba
1: training kat dia om cepat di leteri asyik pokai wina di lagi sikit wina
0: atau ka kanzen ini sih kuzi santi napa biki pada lagi show mana mahai ko lagi show mas nak keram ba makali tet nana ba oirin
1: lagi mian pun zala ke sembado adu tena naso mana kena hai le lagi show hai kena lagi mayon jaga mana jaga cerung mana cint bazi
0: mana jaga
1: mayon mana jaga lap sarung ngama he ga chin baje sisu ma se yang kana chanare ma si sina nupa na yam chin ni hai tar
0: ujike le chom hari basina
1: la hero bu da jo goi gum ba cha ba kop da sisina ba bot oi
0: na pai chem cha bai ma tang da santi ni ma ta pi re ko na sum sing chemi ba samji da the na ba samji re su gum ma yam sing si da akoi ne u ba da santi na pu bi da ko ma yam si da su ta khe lei sa na ma ne ya bu ma ta khe lei na he na na sum da sim bi ri se ma si gi ma ram se ka ri na ni na lo bi ge
1: kari gidam ko ta khelai na chong hai dai sai thara mi bano kai na khan ba wa khan je yam toi toi na ingon da phau do ai na khang ai sing wa sa sing gi de ki halaman sing hai ta re ko abo sing moi sing da ta khelai gi wari liviu na hai ba matam da ketang yam nung si bo wari am khak le mi hai ta re 33 ad gi matam da poi don khun tok ngai gi matam da ni ko lai chat am khak lak de gi ima lemren si de bi da icha sing sikkan da bai da lai cha sin da loi tum da na kha wa tum zai da ima si da lemren si da ima da hang ga da si da hida ama bi bi wa hai ba kan da ha ji ge si da hida xe jing ga ro du ga lok nung da kum thar ga da lok nung ma pan da lai ama horang ga ni hai ba tem man ba wa na ani na ka pa ma yai da sana hing ma su na lai yon ka pa lai nam nung si ba lai ma gi ma ra do he ga ha ji ge lena lai sa tei ba mayam sa si gi de da pisar ba matam ta ne pha ga ni na hai na mai gi wari do adu gi wari ma ti ama ta ja ba phang ni ano ayum ba na lai ma lei ba ko adu te theng na ri ha gi wari se
0: o si ki ta khel lei ta khel wari se
1: adu ima sa sing je ka kha la kan da lok manung da kum thara kan da ha gi lai se si oi ram me ba ta khel lei se oi ram do ni ma gi ma ming se thong rang ta khel lei hai ni i mi mai gi se wari si de ko adu ma sai gi lok nung de gi lai si mara si hek na ba gi ma da na wa na kum ra ga he ga por ko mo khong de yo ko ma dam dang sai lai ma nam de gi nung si ba do adu ma swai den gi ma da ma na de the la ga ma ru du po ko por ang ni hai na ina a sa sa ga ja wa hai da re yang pa sa na ma la ki be wari du di pa sa na thu dung na le de adu ga 30 ad ma ta ma ga por tong khun tho khun tho ko ma ta ma hai si di na horo ng ing matang gi wari ni adu ga mo ko yo za jing ma rok ta mu ta khel de gi walal ma tung da ta khelen ta khen de gi lak pa wa ham da khoi mani pur si da lak ma tam se da ibu dok thang jing da ha si gi lai se pur ga lak hi hai adu gi wari sing de gi ma yam si da ta khelei मलबरी को कुन हायर का खर गर्दी खंग नरे एवं बा मतलब तो जाने शिवू मुकारो है ना खंग हंग है तारे इन्हों दा मानी सीजे असे इंग बा कोई ना पिगेरा नी चारी बे लंग दुनी गाय ना हायर का मुहम दुनी हायर का अंदा मिसुस यंग का अम्मे बा हम येंगे ना याम ना लाखो जुलाई
0: ओ
1: ना साइकी पूतो खंग निंग बगी हाँ मामा याम ना खंग नरे मिस मादी कहते हैं ना महुम ले बा पंगे बा अरु का सिक्की मलबरी कुकुन से दी महुम लेके पक पंग दे बा
0: अरु मटेरियल की पले इंगे सिद्ध सिक्की मटेरियल सिंस दी कदाई देगी लोग ये हैव सुपर बीरो मा
1: सिक्की महुम जे पक पंग दे आई जो हाँ बद कोई चेरी द थबक तो वक कामन ना मारे पमले काई दिले इम कामु हिंद्रोई ना इन्हें लंग चिंग बगी सुम जो बा देगी तो बसे तो मासुन नुम थेंग ने रगान ता मान एसी कि महुम सिजु याम फजा बनि सिन सिंग बलंग जि याम फजा बनि सि नि न हम मस तक पि बने एजु खंगम देव को सि महुम से अदु पुर मान न पुर को मतम न मुरो नोई माजे खुदुम बिग खुबी ग चपगान दा अखोगी अलु म चाम चंग चाओ
0: साइ
1: से याम का हेन चाओ बु पोट ओइ दे अदु ग मनुंग द तिन याओ इब तिन तिंगोंग से मरे मरे चले अदु ग आइ गि द नमि हम नि सुबो मतम द माजे कुरा पाइ थोरी इब मनुंग देगी आइ न खंग द न का थलो द भाइ दा रे हा फर्स्ट उब द अनु कुरा से पोट पाइ थोर गान द याम नम ति म द म जु पोट थोले न अदु ग अनु सुमो के दु गे गान द लो इन सुसले ब कुरा से न पाइ थोक म दम द
0: नसाइ मोरो मोरम बा म बासे
1: अनु मागी मोरो मोर ब लंग सिन सिंग द ब माई मतम ग के जु लो इन ले रम मे ब मसे आइ न
0: कुम न हान न लिंग ग खंग ग ब
1: खंग ग द बनी ना होय रीलिंग तो ब जिमि सिन जि द कोई कुला मि चिन ने न उने लंग चिंग ब अगे मिस लम ले मि अदे चिंग ब कान द या दे बा बत लेंग हाइ कुरा कि मु पाइ थो कि बगी माइ कि केनो मे आम दना पाइ थो त ले दे गि मु रिलिंग मिसिन ने ना होय रानी चिंग ब लंग मिसिन म सु ले ये गि मतम दे द अदु ज चिंग ब त जो बत बत ल म चिन दु लोय मांग ये या म हे न सि कि मरम द खंग ब मि जु ले ते कुले गाइ द हा द असि ग काका सु सु मा ज थब चत फने न या म ज ले दु से रि कल्चर जि माइ ऑफिस काइ ले गि जु पा खंग ने उने बन ဟာဟာကန်ဒအဓမ္မိုင်းနဲ့ဟက်တော့ဘာအဲ့တော့နမိုင်းကြီးကထန်းစေကစေအဲ့နဒုံငိုင်းရကန်ဒဥနဘအဓမ္မအရန်ဘုံဖမစုစပနေအုံကအုံထင်တယ်အဓုံဘမယံအုတ်ပနေနဝိုင်ဟိုက်တိုင်းမတမ်းဒါခန်းဘမီစပတ်လိုက်ရမ်းဒီကဲဒိနမမစဂျင်းဒီငိုလမလဲမီအရုနိုင်းနကမာနစီလန်ကြခွိမာနလူအီဇင်းစဂျင်းဒီယင်ဘစစေနတင်ဂျောဖမ်
0: ကေကေဒူပူရကန်ဒမာလောယင်ဟလေဘဒူယင်ကန်ဒဒီယောရမီဘပိုစင်ဒီမာဂီနမစ်မစင်ကေအဆုဘဒကူရာပိုင်ဒုခတ်နဟဲဘနစင်ဘခန်ဒဘစင်ဆေမွေယီအီမာဒဒါတမ်ကန်ဒဂီဒီအိုင်ပိုချီယမ်ပါမူဘပိုရမွေရေအာမဒေခန်ဒနေဒီစီဇန်ဒဘဟိုင်ဒါရအယံဝါကစန်ဒမဟုံစင်ဒယမ်တန်ငိမဒမ်ဒဇန်ဟီယံခိုင်ပီကေဂျီမဟုံစေမစတုကဟုံပူဇန်လေဘ
1: ကနစာကြီးမူကပိစေမူကပိစေစတရကိုခုန်ပူဇန်မှာမဟုတ်စေမြန်မာစလဘနီအဲအစင်းမကြီးရံဖဇဘဒဒီဟာစစ်တီ5 80ကစလဒီရံဖဇရဲမဟုတ်စေစတရကိုခုန်ပူဇန်ရံပိုင်တို့ကအမှုတန်းရှင်ကစားဘဒတော့ထားတော့ဘဒဇရပထကိတလစင်ချက်အထုတ်ပူဇော်ရောက်တွင်းနေပါအမှိုင်းကြီးမလဲဘင်ဂျင်းကေကေချောင်းတဘခေါ်တဘမြန်တဲ့အဆောင်ဝဲဆွေးနေရံမာငဲတို့အိုက်ကပတဲ့လော့စ်အွေမတမ်စီတာမတမ်စီတာအိုက်ကြီးအဒီဘူဒီ bu manga pulator mi ba mo ju yau yau ge nang dang ching ya po tin nang din nang din ei nak ta la ko tin mo ju yau ge to as nang gi sim pom ji to hoi ba thwa na te da
0: si wa ni he le na
1: si to ro ko cha ba ong din sa ki ma ni bi ju yau we ta ra le ri bo portugi ro kan da at de gi mo pa sha do yam le ba na te earning le ba na te ko family background yam na orien ge hing ying ge hing we mu ni an dei di gi ko yi ma na yam nong na kai na ki ba ni na kai no have the any moon to in the kang dai ai da
0: and the mang an le da ba
1: ta ta sum le bo to adu
0: na sa gi mohom sing thukra kan da manung da le ho bo si na dum korong korong on on ta le bi sin mai
1: ta as haing ka cheng yam il le mo ma tam sei da haing ji ngang ngang ngai in bo si da haing ji tan ba jang bo si da mohom je koi kang na pa pa thor bo do as ma si di kun sa le ga mo chu chang to ke na ai ne hek chang to ga chapaka sum sarak de gi le gi keno je chaning we I hun je ngon de kat da phaw le ba
0: ah ha gi si na is pa nga sa gi poch u ra kan da si di ai kari gum ba mas hatu pa ya ni kan wa khal da phaw re ine ba
1: phaw re de nung dang khang de gi ma le ba ตองเลยก็ตองเลยก็ว่าสิยังยังเลยใช่ไหมชาเนาะคนนั้นเป็นเด็กกุญแจงี้ดิใช่เวสเออปวดช่วยอย่างป่านป่านนะเลยแบบปวดตัวเกลือชั่งเงี้ยก็มามามเลยนะมามามในรูสเดียร์แบบเลยนะมาสิ่งที่ที่เด็กก็มาสิมาเนาะในนั้นจะบอกก็เชื่อว่าคนเดียวอ่ะเฮงก็ยังต้นเดียร์ดิงั้นสิวันนี้มาสันติมายามนะครั้งนี้แบบกังเลยสิ